यो आकाशवाणीको केन्द्र हो। अब समाचार सुन्नुहोस् गंगा छेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन तथा गुजरात मुख्यमन्त्री र प्रधानमन्त्री रूपमा कार्यनिर्वाह गर्नुभएको मुठ 25 वर्ष सम्पूर्ण भएको परिप्रेक्ष्यमा आयोजन गरेको सेवा समर्पण महिनाको पहिलो कार्यसूचीको रूपमा मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो राज्यको 83,219 उद्यमी युवक युवतीको आत्मनिर्भर असम अभियानको अधीनमा आर्थिक सहाय प्रदान गर्नुभएको छ। यो उपलक्ष्यमा खानापारा ज्योति विष्णु अन्तर्जातीय कला मन्दिर आयोजित आन कार्यक्रममा भाग लिँदै डाक्टर शर्माले युवा शक्तिलाई आत्मनिर्भर असमको सम्पूर्ण वृहत शक्ति भन्दै उल्लेख गर्नुभयो। मुख्यमन्त्रीज्यूले भन्नुभएको छ कि असमको युवा शक्तिको साहस र सामर्थ्य र असीम सम्भावना लुकिरहेको छ र सरकारले प्रदान गरेअनुसार यो अनुदानले युवक युवतीहरूको आफ्नो सफल उद्योगीको रूपमा प्रतिष्ठा गर्दै सफलताको बीच समाजमा रहन आह्वान जनाउनु भएको छ। नखाउँ संसदीय समष्टिको उपचुनावको प्रतिद्वन्दिताको निम्ति दाखिल गरेको 25 प्रार्थीको मनोनयन पत्रहरू हिजो परीक्षा भएको छ। परीक्षाको अन्तमा बिजेपीको देवाशिष शर्मा, कङ्ग्रेस शिवामणि बरा, एआइडिएफको बरुद्दिन आजमल र सिपिएमआईको इनामुल हुदा लगायत मुठ 18 प्रार्थी मनोनयनको वैध रूपमा विवेचित भएको छ। तृणमूल कङ्ग्रेसको प्रार्थी अब्दुल सलामको प्रार्थित्वको विषयलाई लिएर अमीमांसित भएको छ। विषयमा आज चूडान्त हुनेछ र साथै मनोनयन परीक्षणमा 7 प्रार्थीलाई मनोनयन बातिल गरिएको छ। बाढ क्षतिग्रस्त सरायदेव र शिवसागर जिल्लाको लोकप्रिय गृह तालिका प्रस्तुत असमिया प्राय 1 बढाइएको छ। महापञ्जन लोक तथा लोकप्रिय आयुक्त मृत्युञ्जय कुमार नारायणले हिजो राजपत्री अधिसूचनाद्वारा यो कुरालाई प्रकाश गर्दै भन्नुभएको छ कि बासगृह तालिका प्रस्तुत र गृह लोकपियलको समय सीमा 31 अक्टोबरसम्म बढाइएको छ। असमको बासगृह तालिका प्रस्तुतको कामको निम्ति 15 सेप्टेम्बर अन्तिम सीमा धार्य गरिएको थियो। बाढको परिप्रेक्ष्यमा शिवसागर र सरायदेव जिल्लाको लोकपियल सम्बन्धी प्रशिक्षण र अरू चाहिने व्यवस्थाहरू कामहरू स्थगित राखिएको छ। राज्यको हिजो जिल्लाहरूको गृह तालिका र प्रस्तुतको अहिलेसम्म सम्पूर्ण भएको छ।

कार्यकारी विद्याको अध्यक्षता र विश्वखनिकर श्री श्री विश्वकर्म पूजाको आज राज्यमा विभिन्न ठाउँमा पालन गर्न लिएका छन्। गुवाहाटी महानगरको ठाउँ ठाउँमा राज्यको विभिन्न ठाउँमा यो पूजाको निम्ति आयोजन भएको छ। बिहानदेखि गुवाहाटी महानगरी लगायत राज्यको विभिन्न अञ्चलमा पूजा मण्डपहरू विश्वखनिकरको आराधनामाको निम्ति प्रस्तुति चलाइएको छ। राज्यको विभिन्न कल कारखाना, सरकारी बेसरकारी प्रतिष्ठान, कार्यकारी प्रतिष्ठान र आदिमा सामूहिक रूपमा आयोजन गर्नको साथसाथै व्यक्तिगत रूपमा विश्वकर्म पूजा आयोजन गरिएको छ। यो उपलक्ष्यमा राज्यको विभिन्न स्थानमा नाम प्रसङ्ग र सांस्कृतिक कार्यक्रम अनुष्ठित भएको छ। आकाशवाणी गुवाहाटीको प्राङ्गणमा पनि परम्परागत रीतिनीतिद्वारा विश्वकर्म पूजा पालन गरिएको छ। धुबरी जिल्लामा हर्षोल्लासको साथ विश्वकर्म पूजा अनुष्ठित भएको छ। जिल्लाको बिलासीपारा, गोलकगञ्ज र गौरीपुल कल कारखानामा व्यक्तिगत प्रतिष्ठान आदिमा वैदिक नियमद्वारा पूजा गरिएको छ। असम सरकारले राज्यको सांस्कृतिक क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरूलाई पेन्सन, परिवार पेन्सन तथा वार्षिक कलाकार सम्मानको लगायत अहिलेसम्म राज्यको सांस्कृतिक क्षेत्रमा उल्लेख गरेका योगदानका कलाकारहरूलाई अभावग्रस्त परिवारवर्गलाई विशेष परिवारको पेन्सन दिइआएको छ र राज्य सरकारले 1987 सनदेखि कलाकार पेन्सनको विशेष रूपमा परिवार पेन्सन संशोधित नियमावलीको अधीनमा 2026-27 वित्तीय वर्षको पेन्सन योजनाको निम्ति कलाकारहरूको चाहिने प्रमाणपत्र आवेदन मागिएको छ। यसबारको निम्ति भोलि 12 बजेदेखि अनलाइनद्वारा पञ्जीयन खुला रहनेछ र www.director.cultural.assam.gov.in अथवा www.shilpipension.com वेबसाइट अनलाइनद्वारा 10 अक्टोबरको माझरात्रिसम्म पञ्जीयन गरिन सक्नेछन्। जनताको कलाकार जुबिन गार्गको प्रति सम्मान दिँदै उहाँको सृष्टिराजी उद्यापनको निम्ति राज्यभरिको जुबिन दिवस पालनको अंशको रूपमा हिजोदेखि 3 दिनको कार्यसूची अनुष्ठित भएको छ। कलागुरु आर्टिस्ट फाउन्डेसन, जुबिन गार्ग न्यास लगायत विभिन्न सांस्कृतिक कार्यक्रमको उद्योगमा सांस्कृतिक संचालकको सहयोगमा सोनापुरको जुबिन क्षेत्रमा यो दिवस पालन गरिएको छ। जुबिन क्षेत्रमा हिजो सर्वभर्दम प्रार्थना सभा अनुष्ठित भएको छ। यो सांस्कृतिक कार्यक्रममा भोलि गुरु आसन प्रतिष्ठा र भागवत पाठ लगायत राति भावना प्रदर्शन हुनेछ। अखिल असम छात्र संस्थाले प्रिय कलाकारको प्रति श्रद्धा दिँदै राज्यभरि बत्ती बाल्नको निम्ति विशेष कार्यसूची आयोजन गरेको छ। गुवाहाटी लताशील खेल प्राङ्गणमा अखिल कामरूप महानगर जिल्ला शास्त्र संस्थाको र अखिल गुवाहाटी छात्र संस्थाको बेलुकी 6 बजी केन्द्रीय रूपमा यो कार्यसूची अनुष्ठान गरिनेछ। संस्थाको सभापति उत्पल शर्मा, साधारण सम्पादक समीरन फुकन लगायतले यो विशेष प्रकाश गर्दै भन्नुभएको छ कि अखिल असम छात्र संस्थाले प्रत्येक जिल्लाको ठाउँमा छात्र छात्रा, स्थानीय कलाकार तथा राइजले समवेत कण्ठमा मायाविनी गीत परिवेषण गर्न आह्वान जनाएका छन्। सिलचरको पहिलो पौर निगम चुनावमा को पूर्वमा बिजेपीको 2 जना प्रार्थी विजेन्द्र प्रसाद सिंह 9 र अभिषेन तालुकदार र 20 नम्बर वार्डको बिना प्रतिद्वन्दिताले विजय प्राप्त गरेका छन् र असमले मेघालय राजधानी शिलङको अनुष्ठित उत्तर पूर्व मण्डलको ब्याडमिन्टन प्रतियोगिताको सिनियर पुरुष महिला र जुनियर शाखामा खिताब अर्जन गर्दैछन्। सुन्दन्त समाचार आजलाई पूरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबुब शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट बोलिरहेको छौँ। र श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरी एमएफको 411.5 मिटर, तदनुसार 729 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा। श्रोताबिन, समय अहिले स्टुडियोको घर अनुसार 3:21 र 44 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ वार्ताको कार्यक्रम, र आजको वार्ता कार्यक्रम अन्तर्गत प्रस्तुत छ प्लास्टिक हचाऊ र बाँस लगाऊ, यो विशेष शीर्षकमा आज वार्ता। वार्ताकार हुनुहुन्छ पूर्णबहादुर छेत्री। बाँस बचाऊ। हामी सबैलाई थाहा छ आजको समयमा प्लास्टिक हाम्रो जीवनको अभिन्न हिस्सा जस्तै बनिसकेको छ। बिहान उठेदेखि राति सुत्ने बेलासम्म कुनै न कुनै रूपमा हामी प्लास्टिक प्रयोग गरिरहेको हुन्छौँ। बजार

बाट सामान ल्याउन प्लास्टिकको झोला, पानीका लागि प्लास्टिकको बोतल, खाना पकाउन गर्ने प्लास्टिकका सामग्री, चिया कफीका लागि प्लास्टिकका कप अनि घर आएसी सामानदेखि विभिन्न प्रकारका प्याकिङ सामग्रीसम्म प्लास्टिकले हाम्रो जीवनलाई निकै सजिलो बनाएको छ। तर प्रश्न यो हो के हाम्रो सुविधामा वातावरणका लागि पनि सुरक्षित छ? उत्तर खोज्नुपर्ने खालको छ। प्लास्टिकको सबैभन्दा ठूलो समस्या भनेको यसको फोहोर व्यवस्थापन हो। धेरै प्रकारका प्लास्टिक प्राकृतिक रूपमा सजिलै कुहिँदैन, त्यसले हामीले आज फ्यालेको प्लास्टिक लामो समयसम्म वातावरणमा रहन सक्छ। जथाभावी फालिएको प्लास्टिक नलीमा पुग्दा पानीको निकाय बन्द हुन सक्छ, खोला नाला र नदीमा पुग्दा जल प्रदूषण बढाउन सक्छ, जमिनमा थुप्रिँदा माटाको गुणस्तर असर पार्न सक्छ। प्लास्टिकको फोहोरले मानिसलाई मात्र होइन पशु पक्षी र अन्य जीव जन्तुहरूलाई समेत असर पुग्याउन सक्छ। कतिपय जानवरले खानासँगै प्लास्टिक खाइदिँदा उनीहरू

एकता दिनुपर्छ। यही सन्दर्भमा आज हामी बाँसको कुरा गर्दछौँ। बाँस हाम्रो समाजमा नयाँ कुरा होइन, हाम्रो घर गाउँ संस्कृति र परम्परासँग बसोबास गरिएको सम्बन्ध हो। बाँसको गहिरो सम्बन्ध छ। पुस्तौदेखि मानिसहरूले बाँसबाट विभिन्न प्रकारका उपयोगी सामग्री बनाउँदै आएका छन्। डोको, डालो, टोकरी, चोया, चटाई, पर्दा, फर्निचर, सजावटका सामग्री तथा विभिन्न घरेलु उपकरण बनाउन बाँसको प्रयोग हुँदै आएको छ। तर अहिले बाँसको उपयोगी परम्परागत सामग्रीमा मात्र सीमित छैन। आधुनिक समयमा बाँसबाट आकर्षण, फर्निचर र सजावटका सामग्री, हस्तकला, विभिन्न उपयोगी सामान तथा वातावरण मैत्री उत्पादनहरू बनाउन सकिन्छ। यसैले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, हाम्रो परम्परागत स्रोत नै आधुनिक समस्याको एउटा समाधान बन्न सक्छ। बाँसलाई प्रोत्साहन गर्नु अर्थ प्लास्टिकलाई एकै दिन पूर्ण रूपमा हटाउन सकिन्छ भन्ने होइन। आधुनिक जीवनमा केही क्षेत्रमा प्लास्टिकको प्रयोग आवश्यक पनि हुन सक्छ, तर जहाँ सम्भव हुन्छ त्यहाँ एकपटक प्रयोग गरेर फालिने प्लास्टिकको विकल्प रोज्न सकिन्छ। उदाहरणका लागि बजार जाँदा प्लास्टिकको झोला, सट्टा, कपडाको झोला प्रयोग गर्न सक्छौँ। पानीका लागि पटक पटक प्रयोग गर्न मिल्ने बोतल प्रयोग गर्न सक्छौँ। घरको सजावटमा प्लास्टिकका सामानको सट्टा बाँस तथा अन्य प्राकृतिक सामग्री प्रयोग गर्न सक्छौँ। त्यसै गरी स्थानीय रूपमा उपलब्ध बाँसबाट बनेका सामग्री खरिद गर्दा स्थानीय कारिगर र व्यवसायीलाई पनि सहयोग पुग्छ। यसरी वातावरण संरक्षण सँगै स्थानीय अर्थतन्त्र र स्थानीय सिपको संरक्षण पनि गर्न सकिन्छ। अब हामीले अर्को महत्त्वपूर्ण कुरा बुझ्न आवश्यक छ, बाँस रोप्नु र बाँसको संरक्षण गर्नु पनि वातावरण संरक्षणको एउटा हिस्सा हो। बाँस छिटो बढ्ने वनस्पति मध्ये एक हो। यसको उचित व्यवस्थापन गरे खेती गर्न सकिन्छ। गाउँघरमा खाली जमिन वा उपयुक्त स्थानमा बाँस रोप्न सकियो भने भविष्यमा यसबाट विभिन्न प्रकारका सामग्री बनाउन कच्चा पदार्थ प्राप्त गर्न सकिन्छ। तर बाँस रोप्दा पनि वैज्ञानिक र दिगो तरिका अप्नाउनु पर्छ। जथाभावी कटानी गर्नु हुँदैन। नयाँ बाँसको उत्पादन, पुरानो बाँसको उपयोग बीच सन्तुलन कायम गर्नुपर्छ। अब सोचौँ, यदि एउटा गाउँका प्रत्येक परिवारले केही बाँस रोप्नु हो भने के हुन्छ? केही वर्षपछि त्यहाँ बाँसको राम्रो स्रोत तयार हुन सक्छ। त्यसबाट घरेलु सामग्री बनाउन सकिन्छ। स्थानीय कारिगरले हस्तकला उत्पादन गर्न सक्छन्। युवाहरूले बाँसमा आधारित साना व्यवसाय सञ्चालन गर्न सक्छन्। महिलाहरूले पनि घरमै बसेर बाँसका हस्तकलाका सामग्री बनाउन र आमदानी गर्न सक्ने अवसर पाउन सक्छन्। यसरी बाँस वातावरण संरक्षणको माध्यम मात्र नभएर रोजगारी र आय आर्जनको माध्यम पनि बन्न सक्छ। आज हामी वातावरण प्रदूषणको कुरा गर्दा प्राय सरकार र ठुला संस्थाको जिम्मेवारीको कुरा गर्छौँ। निश्चित रूपमा सरकार, स्थानीय निकाय र विभिन्न संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुन्छ, तर वातावरण संरक्षणमा नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। हामीले आफ्नो घरबाट परिवर्तन सुरु गर्न सक्छौँ। आजदेखि प्लास्टिकको झोला प्रयोग नगर्ने प्रयास गरौँ। एकपटक प्रयोग गरेर फालिने प्लास्टिकका सामग्री सकेसम्म नकिनौँ। घरमा फोहोर छुट्याएर राखौँ। प्लास्टिक जथाभावी नफालौँ। पुनः प्रयोग गर्ने मिल्ने वस्तु पुनः प्रयोग गरौँ र सम्भव भएसम्म बाँस, कपडा, काठ तथा अन्य वातावरण मैत्री विकल्प प्रयोग गरौँ। विद्यालय र कलेजका विद्यार्थीहरूले पनि यस अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। विद्यालयमा प्लास्टिक मुक्त परिसर अभियान सञ्चालन गर्न सकिन्छ। विद्यार्थीहरूले घर, परिवार र समुदायमा प्लास्टिकको असरबारे जानकारी दिन सक्छन्। स्थानीय समुदायले बाँस रोपण कार्यक्रम सञ्चालन गर्न सक्छ। स्थानीय कारिगरहरूलाई प्रोत्साहन गर्न सकिन्छ। बजारमा बाँस बनेका सामग्री प्रयोग बढाउन सकिन्छ। यसका लागि एउटा सानो नाराले पनि हामीलाई प्रेरणा दिन सक्छ। प्लास्टिक कम गरौँ, बाँसको प्रयोग बढाउँ, फोहोर घटाउँ, हरियाली बनाऊ। हामीले एउटा कुरा अझै बुझ्नुपर्छ, वातावरण हामीले आफ्ना लागि मात्र होइन भावी पुस्ताका लागि पनि जोगाउनु पर्छ। आज हामीले जथाभावी फालेको फोहोर असर भोलिको बालबालिकाले भोग्नुपर्ने हुन सक्छ। आज हामीले नदी र खोलालाई प्रदूषित गर्यौँ भने भोलिको पुस्ताले स्वच्छ पानीको समस्या सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले वातावरण संरक्षणलाई केवल एउटा अभियानको रूपमा होइन जीवनशैलीको रूपमा अप्नाउन आवश्यक छ। हामीले प्लास्टिकको प्रयोग घटाउँदा त्यो केवल एउटा झोला कम प्रयोग गरेर गरेको कुरा होइन, त्यो हाम्रो वातावरण प्रतिको जिम्मेवारीको एउटा सानो उदाहरण हुन्छ। हामीले बाँसको एउटा बिरुवा रोप्दा त्यो केवल एउटा बिरुवा रोपेको कुरा होइन, त्यो भविष्यका लागि हरियाली स्रोत र सम्भावना निर्माण गर्ने प्रयास पनि हो। हाम्रो गाउँ घरमा पहिले नै रहेका प्राकृतिक स्रोत र परम्परागत ज्ञानलाई आधुनिक सोचसँग जोड्न सक्यो भने हामीले धेरै समस्याको समाधान

0: गर्नेछु र स्वच्छ सुन्दर तथा हरित वातावरण निर्माणमा आफ्नो योगदान दिनेछु। परिवर्तन ठूलो कामबाट मात्र सुरु हुँदैन, कहिलेकाहीँ एउटा सानो झोलाको विकल्प रोजेर एउटा प्लास्टिकको बोतल पुनः प्रयोग गरेर एउटा बाँसको बिरुवा रोपेर पनि परिवर्तन सुरु गर्न सकिन्छ। त्यसैले आजदेखि हामी सबैको एउटै आवाज बनोस्, प्लास्टिक हटाऊ, बाँस बचाऊ, वातावरण बचाऊ, भविष्य सजाऊ।
1: श्रोताहरूले दिन्जल सुन्दै थियो वार्ताको कार्यक्रम अन्तर्गत प्लास्टिक हटाऊ बाँस लगाऊ यो शीर्षकमा वार्ता। आज विश्व बाँस दिवस हो, यस उपलक्ष्यमा हजुरले वार्ता सुन्नुभयो। र श्रोताबिन, आज विश्वकर्मा पूजा प्रत्येक वर्ष भगवान विश्वकर्माको सम्मान र आराधना गर्दै मनाइन्छ। धार्मिक मान्यता अनुसार भगवान विश्वकर्मालाई निर्माण वास्तुकला शिल्पकला तथा प्रविधिको देवता रूपमा पूजा गरिन्छ। भगवान विश्वकर्माले देवताहरूका लागि विभिन्न महल भवन अस्त्रशस्त्र तथा दिव्य संरचनाहरू निर्माण गरेको धार्मिक कथाहरूमा उल्लेख पाइन्छ। त्यसैले उसलाई सृष्टि र निर्माणका महान शिल्पकलाकारका रूपमा श्रद्धापूर्वक स्मरण गरिन्छ। विश्वकर्मा पूजाको दिन विशेष गरी कारखाना, उद्योग, ग्यारेज, वर्कसप, निर्माण स्थल तथा विभिन्न प्रविधि कार्यस्थलमा रहेका मेसिन औजार र उपकरणहरूको पूजा गर्ने चलन छ। यस दिन मानिसहरूले आफ्ना काम गर्ने उपकरणहरू सफा गर्ने पूजा गर्छन् र भगवान विश्वकर्मासँग आफ्नो कामना, सफलता, सुरक्षा र समृद्धिको कामना गर्छन्। विश्वकर्मा पूजा एउटा महत्त्वपूर्ण सन्देश भनेको श्रम र शिवको सम्मान पनि हो। हाम्रो समाजको विकासमा किसान, मजदुर, मिस्त्री, इन्जिनियर, प्रविधि कलाकार तथा विभिन्न शिव भएका कामदारहरूको ठूलो योगदान हुन्छ। कुनै पनि भवन, सडक, पुल, उद्योग र प्रविधिको निर्माणका मानिसको मेहनत र शिव आवश्यक हुन्छ। त्यसैले विश्वकर्मा पूजा केवल धार्मिक पर्व मात्र नभएर मेहनत, सृजनशीलता, प्रविधि र श्रमप्रतिको सम्मानको पर्वका रूपमा पनि बुझ्न सकिन्छ। आजको आधुनिक युगमा विज्ञान र प्रविधिले हाम्रो जीवनलाई धेरै सहज बनाएको छ। मेसिनदेखि कम्प्युटर, कारखाना उपकरणदेखि आधुनिक निर्माण प्रविधिसम्म हरेक क्षेत्रमा प्रविधि ज्ञान र शिवको महत्त्व बढिरहेको छ। यस अवस्थामा विश्वकर्मा पूजाले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। शिवको सम्मान गरौँ, श्रमको सम्मान गरौँ र आफ्नो कामप्रति इमान्दार बनौँ। यस पर्वका अवसरमा हामीले आफ्ना काम गर्ने स्थान र उपकरण सफा राख्ने, सुरक्षित रूपमा प्रयोग गर्ने तथा वातावरणलाई स्वच्छ राख्ने सङ्कल्प पनि गर्न सक्छौँ। अन्तमा विश्वकर्मा पूजाले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको बाटो खोलोस्। मेहनत गर्ने प्रत्येक हातलाई सम्मान मिलेर र राम्रो समाजमा शिव श्रम तथा सृजनशीलताको मूल्य अझ बढ्दै जाओस्। श्रोताबिन, आज विश्वकर्मा पूजाको बारे यति नै। अरू समग्र श्रोताहरूलाई विश्वकर्मा पूजाको धेरै धेरै बधाई दिन चाहन्छु। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुन्छ आकाशवाणी गुवाहाटीको महाभाव शाखा अन्तर्गत नेपाली प्रसारण सेवाबाट।
2: गुवाहाटी नेपाली कार्यक्रमको विशेष प्रस्तुति आउँदो 21 सेप्टेम्बरमा नेपाली चलचित्रका चर्चित निर्देशक, पटकथा लेखक, अभिनेता तथा सम्पादक तुलसी घिमरेसँग गरिएको विशेष अन्तर्वार्ता। प्रसारणको मिति 21 सेप्टेम्बर। विशेष अतिथि तुलसी घिमरे। प्रसारण आकाशवाणी गुवाहाटी।
1: श्रोताबिन, कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ केही गीतका कोसेली। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस्। प्रदीप कुमार शर्माको कण्ठमा

सुदबिन गुन्दी मुक्तानले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम पनि टुङ्गिन्छ र भोलि फेरि अपरान्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।